بودی فردین آدی گروه خالصان صاحب سمجھو دیو آج سرگروه امیر دو مارا صاحب دا سچ کھند ویچ جوتی جو سمان دا خدور صاحب ویچ گرپرو ہے گروه نوائے سرگروه امیر دو مارا صاحب دی پچھلا آودا پند نانگے دی سران جو کر کے श्री मुक्तसर साहब तो अठकोरे जिसका नाम मते की सराह करके मशहूर थी इतने सतगुरु नानक देव महाराज साहब सच्चे पातशाह पुजे सन चरण कवल गुरुद्वारा गुरु साहब का बनिया होया है। इस स्थान के उत्ते महाराज साहब के माता पिता माता सुभराई जी ते पिता फेरू मल जी इन्हों के घर विच गुरु साहब जी की कृपा लोड़ रखते सन तो पुत्र की आस थी उन्होंने गुरु साहब के चरणों की शरण प्यारे सतगुरु नानक देव के चरणों को उन्होंने माता पिता ने कह के बेनती की गरीब नवाज श्रेष्ठ भागों वाला आपकी बख्श